0: SBS, a world of difference. You're with SBS Nepali on mobile, online and on radio.
1: तपाईं SBS नेपालीको साथमा हुनुहुन्छ मोबाइल अनलाइन र रेडियोमा।
2: नमस्कार श्रोतावृन्द, SBS साउथ एसियनको नेपाली कार्यक्रममा तपाईँलाई स्वागत छ। म दिनिता रिसाल। कार्यक्रम सुरु गर्नु अगाडि आज यो कार्यक्रम प्रसारण भइरहेको भूमि कुलीन राष्ट्रका बुरुन्जेरी मानिसहरू र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति SBS नेपाली आफ्नो सम्मान व्यक्त गर्न चाहन्छौँ। हामी ती सबै आदिवासी र टोरेस स्ट्रेट द्वीप समूहका परम्परागत मालिकहरूको अस्तित्वलाई पनि स्वीकार गर्छौँ, जसको भूमिमा बसेर तपाईँ आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोतावृन्द, हरेक मङ्गलबार र बिहिबार दिउँसो 2 बजे SBS साउथ एसियनमा प्रत्यक्ष प्रसारण हुने SBS नेपालीको रेडियो कार्यक्रम तपाईँले बिहिबार र आइतबार SBS रेडियो 2 मा अपरान्ह 4 देखि 5 बजेसम्म पुनः प्रसारण मार्फत पनि सुन्न सक्नुहुनेछ। यो कार्यक्रम चाहिँ तपाईँले बिहिबार SBS साउथ एसियनमा दिउँसो 2 बजे प्रत्यक्ष प्रसारणका साथै आइतबार SBS रेडियो 2 मा पुनः प्रसारणमा सुनिरहनु भएको छ। र मेलबर्नको फेडरेसन स्क्वायर स्थित SBS को स्टुडियो 1 बाट आज तपाईँको साथ दिन उपस्थित भएकी छु म दिनिता रिसाल।

0: अब भने कुरा गरौँ आजको कार्यक्रममा राखिने विषय वस्तुहरूबारे। श्रोतावृन्द, हरेक बिहिबार चाहिँ आज हामी सुरु गर्नेछौँ साप्ताहिक विश्व समाचारबाट। त्यसपछि अस्ट्रेलियामा यो हप्ता मात्रै हेडलाइन बनेको विषय मिनिमम वेज, जुन छ न्यूनतम ज्याला, त्यो चाहिँ बढ्दैछ आउँदो जुलाईदेखि। तपाईँलाई यसले कसरी असर गर्ला र केही पक्षहरू भने यो निर्णयबाट खुसी छैनन् पनि, त्यसबारे हामी विस्तृतमा चर्चा गर्नेछौँ। र त्यस्तै गरी हाल सोसियल मिडिया र विश्वभरि नै भनौँ न चर्चा कमाएको नेपाली चलचित्र एलिफेन्ट्स इन द फगका निर्देशक अविनाश विक्रम शाहसँगको रमाइलो कुराकानी पनि आज हामीसँग रहेको छ। त्यस्तै गरी अस्ट्रेलियामा एक क्लिनिङ कम्पनीका सिइओ बनेका प्रवीण श्रेष्ठसँगको कुराकानी पनि हामी राख्नेछौँ। गीत सङ्गीतहरू पनि हामीसँग छन्। कार्यक्रमको अन्त्यसम्म सुनेर साथ दिनुहोला र तपाईँ पनि कार्यक्रममा जोडिन चाहनुहुन्छ भने हामीलाई मेसेज गर्न सक्नुहुन्छ। र विशेष गरी त यो मिनिमम वेज राइजको जुन समाचार आयो, 4.75%, 4.75%, त्यसमा तपाईँको विचार के छ? हामीलाई मेसेज गरेर तपाईँको जवाब पठाउनुहोस्। हामी श्रोताहरूसम्म तपाईँको जवाब पुर्याउने प्रयास गर्नेछौँ। नम्बर हो 0439799767। नम्बर फेरि पनि एकपटक 0439799767। 0439799767 0439799767। वा तपाईँले हामीलाई सोसियल मिडियामा फेसबुक, पहिला ट्विटर भनिने एक्स, वा इन्स्टाग्राममा SBS नेपाली भनी खोजी मेसेज पनि गर्न सक्नुहुन्छ। अब भने कार्यक्रम सुरु गरौँ विश्व समाचारबाट। प्रस्तुत गर्दै हुनुहुन्छ सहकर्मी सुनिता पोखरेल।
1: धन्यवाद विनिताजी र श्रोताहरूलाई, म सुनिता पोखरेलको तर्फबाट पनि नमस्कार। अब पालो भएको छ पछिल्ला 7 दिनका विश्व समाचार सुन्ने र यसका प्रमुख विषयहरूमा। अमेरिकाद्वारा अस्ट्रेलिया सहित 60 वटा व्यापार साझेदार देशहरूमाथि आयात कर प्रस्ताव। भारतको नयाँ दिल्लीमा एक भवनमा आगलागी कम्तीमा 21 जनाको मृत्यु। र इबोला प्रकोपका बीच विश्वकप तयारीको विकल्पको खोजीमा कङ्गोको राष्ट्रिय फुटबल टोली। अब समाचार विस्तारमा। संघीय सरकारले अस्ट्रेलियासहित 60 वटा देशहरूलाई लक्षित गर्दै अमेरिकाले प्रस्ताव गरेको नयाँ ट्यारिफलाई अनुचित र आधारहीन भनेको छ। अमेरिकाले आफ्नो आपूर्ति प्रणालीमा आधुनिक दासत्व अन्त्य गर्न पर्याप्त कदम नचालेको भन्दै ती देशहरूमा अधिकतम 12.5%सम्म कर लगाउने प्रस्ताव गरेको हो। प्रधानमन्त्री एन्थनी अल्बनीजीले यस निर्णयलाई वैचारिक मतभेदको परिणाम भन्दै यी नयाँ करहरूले अमेरिकी उपभोक्तालाई सकारात्मक प्रभाव नपार्ने बताएका छन्। ट्रेजरर जिम चामर्सले भने अस्ट्रेलियासँग आधुनिक दासत्व विरुद्ध कडा र प्रभावकारी कानूनहरू रहेको स्पष्ट पारेका छन्।
2: Well, we maintain the position that these tariffs are unwarranted, they're unjustified, and they're inconsistent with our free trade agreement with the US. And we've made that case repeatedly. Now, when it comes to the specifics of the modern slavery laws, we've got a world-leading legislation in place already to combat the evils of modern slavery.
1: अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रेयरले ती व्यापार साझेदारहरूले अनुचित व्यापार अभ्यास अपनाएको आरोप लगाएका छन्। मंगलबार राति प्रकाशित एक प्रतिवेदनमा उनले अस्ट्रेलिया सम्बन्धी नीति, अभ्यास र कार्यहरूमा जबरजस्ती श्रम वा फोर्स्ड लेबरबाट उत्पादित सामग्री आयात प्रतिबन्धलाई प्रभावकारी रूपमा लागू गर्न असफल भएको उल्लेख गर्दै ती कदमहरूले अमेरिकी व्यापारलाई असर पार्ने बताएका थिए।
3: When you think about the tariffs that we had in place last year, these tariffs were in place due to enormous trade deficit we have with the world, and some were particularly severe for certain jurisdictions, China, the European Union, Japan, etc. Driving all of these deficits, we believe, among other things, are unfair trading practices. One of these is a tolerance for the import and export of goods made with forced labor. So this is the action where we proposed tariffs last night.
1: नयाँ दिल्लीमा भएको आगलागीमा यो समाचार तयार पार्ने समयसम्म कम्तीमा 21 जनाको मृत्यु भएको छ भने 40 भन्दा बढी घाइते भएका छन्। यो आगलागी राजधानीको मल्विया नगर क्षेत्रमा रहेको रेस्टुरेन्ट र होटल भएको भवनमा भएको थियो। आगोबाट ज्यान जोगाउन केही मानिसहरूले माथिल्लो तलाबाट हाम फालेको र स्थानीय बासिन्दाहरूले उनीहरूलाई बचाउन सडकमा म्याट्रेस राखेर खस्ता लाग्न सक्ने चोट कम गर्ने प्रयास गरेको

0: प्रत्यक्षदर्शीहरूले बताएका छन्। अधिकारीहरूले आगलागीको कारणबारे अनुसन्धान गरिरहेको बताएका छन्। यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति समवेदना व्यक्त गर्दै पीडित र उनीहरूका परिवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। अमेरिकाको प्रतिनिधि सभाले कंग्रेसको स्वीकृति बिना इरान विरूद्ध कुनै पनि सैन्य कार्यवाही गर्न नपाइने एक प्रस्ताव पारित गरेको छ। यो प्रस्तावको समर्थनमा 215 मत र विरोधमा 208 मत खसेपछि प्रस्ताव पारित भएको हो। यसका लागि चारजना रिपब्लिकन सांसदहरूले डेमोक्रेटहरूको पक्षमा मतदान गरेका छन्। तीन महिनादेखि जारी युद्धप्रति चिन्ता बढ़िरहेका बेला यस मतदानलाई राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति असन्तुष्टिको संकेतका रूपमा हेरिएको छ। अब यो प्रस्ताव सेनेटमा जानेछ, जहाँ यस्तै प्रकारको अर्को प्रस्तावले प्रारम्भिक चरण पार गरिसकेको भए पनि अन्तिम मतदान हुन बाँकी छ। विश्व स्वास्थ्य संगठनका प्रमुखले डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा देखिएको इबोला प्रकोपबारे सार्वजनिक हुनुअघि करिब 6 महिनासम्म भित्रभित्रै फैलिएको हुन सक्ने बताएका छन्। यो समाचार तयार पार्दासम्म अधिकारीहरूले पूर्वी कंगोमा 344 मामिलामा 60 जनाको मृत्यु भएको पुष्टि गरेका छन् भने छिमेकी युगान्डामा 15 जना संक्रमित र तीमध्ये एकको मृत्यु भएको रिपोर्ट गरिएको बताएका छन्। संगठनका निर्देशक टेड्रस एडनम घेब्रेयेससले देशहरूलाई व्यापक यात्रा प्रतिबन्धहरू हटाउन आग्रह गरेका छन्। उनले यस्ता प्रतिबन्धहरूले आपूर्ति प्रणालीमा असर पार्नुका साथै अन्तर्राष्ट्रिय प्रतिक्रियाको प्रभावकारितामा अवरोध पुर्याएको बताए। उनले प्रतिक्रियाहरूमा सुधार भइरहेको बताए पनि समुदायको अविश्वास र असुरक्षाका कारण प्रकोप नियन्त्रण अझै चुनौतीपूर्ण रहेको भनाइराखेका छन्।
1: Community mistrust is a serious barrier. Some community leaders told me that they believe Ebola is not real. Building trust with the communities is therefore critical to bringing the outbreak under control.
0: इबोला प्रकोपकै निरन्तरता खेल समाचारमा पनि डेमोक्रेटिक रिपब्लिक अफ कंगोको राष्ट्रिय फुटबल टोलीले इबोला प्रकोपका कारण उत्पन्न अवरोधबीच विश्वकप तयारीका लागि विभिन्न विकल्पहरूबारे विचार गरिरहेको प्रशिक्षकले बताएका छन्। स्पेनको उक्त खेल हुने सहरका मेयरले खेल रोक्न आदेश जारी गरेपछि टोलीले आगामी हप्ता चिले विरूद्ध हुने भनिएको वार्मअप खेल पहिले नै रद्द गर्नु परेको छ। हाल टोलीले नर्थ अमेरिकामा नभई बेल्जियममा प्रशिक्षण गरिरहेको छ। प्रमुख प्रशिक्षक क्रिस्टियन डेसाब्रोले परिस्थिति अनुसार टोलीले आफूलाई अनुकूल बनाउँदै अघि बढ्ने बताएका छन्।
2: There are other stadiums. There is the possibility of playing behind closed doors. There are several options, so I can't really comment on that. The only thing I can say is that we are used to adapting, and whatever happens, we will adapt without any problem to all these situations.
0: पछिल्ला 7 दिनका विश्व समाचार यति नै। अब कार्यक्रमका बाँकी प्रस्तुतिका लागि मेलबर्नतर्फ लागौं, जहाँ हुनुहुन्छ सहकर्मी तिनिता रिसाल।
3: SBS South Asian।
4: धन्यवाद सुनिताजी र श्रोतावृन्द। साप्ताहिक विश्व समाचार सुन्यौं सहकर्मी सुनिता पोखरेलले सिडनीबाट प्रस्तुत गर्नुभएको थियो। र अब भने पालो भएको छ कार्यक्रमको सुरुवातमा भने चाहिँ आउँदो महिनादेखि लागू हुन गइरहेको नेसनल मिनिमम वेज राइज बारे चर्चा गर्ने। अस्ट्रेलियामा आउँदो जुलाई 1 देखि लाखौं मानिसहरूको तलब 4.75% बढ्ने फेयर वर्क कमिसनले आफ्नो वार्षिक समीक्षामा जनाएको छ। यसले बढ्दो महँगाईबाट मानिसहरूलाई राहत दिने भन्दै युनियनहरूले यसको स्वागत गरेका छन् भने रोजगारदाता समूहहरूले भने यस निर्णयले व्यवसाय सञ्चालनको खर्च बढाउनुका साथै इन्फ्लेसन अर्थात् मुद्रास्फीतिमा थप दबाव पार्ने गुनासो गरेका छन्। सुरुमा यो घोषणा सुनौ फेयर वर्क कमिसनका अध्यक्ष जस्टिस एडम ह्याचरको।
5: 21.1% of all employees in Australia, amounting to almost 2.8 million people, are paid at an applicable minimum wage rate under a modern award. Accordingly, such employees and their employers are those principally affected in a direct way by this decision.
4: अब धेरैको चासो र चिन्ताको विषय चाहिँ के रहँदै आएको छ भने गत वर्ष तलब 3.5% बढेको थियो र इन्फ्लेसन भने त्योभन्दा धेरै 4.2% बसेको थियो, जसकारण मानिसहरूको कमाई र बिक्री गर्ने क्षमतामा ठूलो अन्तर थियो र रियल वेज ग्याप बढिरहेको थियो। अब

0: यस वर्ष 2026 को जून अन्त्यसम्म इन्फ्लेसनले 4.8% छुने रिजर्भ ब्याङ्कले प्रक्षेपण गरिरहँदा उक्त अन्तर कम गर्न तपाईँको कमाई कम्तीमा पनि 5% बढ्नुपर्ने बताइएको छ। यसमा जस्टिस ह्याचर भन्छन् कि वर्तमान अवस्थामा यस्तो वृद्धि गर्नु जिम्मेवार र व्यावहारिक नहुने भएकाले 4.75% नै सीमित रहने निर्णय गरिएको हो।
1: Taking into account all of these matters, we have concluded, regrettably, that it would not be practicable or responsible in the current uncertain circumstances to award a real wage increase for employees, reliant on modern award wage rates, that would be sufficient to close the real wage gap entirely.
0: जीवनयापनको बढ्दो खर्च यो निर्णयसँग जोडिएको प्रमुख चिन्ताको विषय बनेको छ किनभने उच्च मुद्रास्फीतिले धेरै घर परिवारको बजेटमा दबाव परेको छ। यही अवस्थालाई ध्यानमा राख्दै कमिसनले सबैभन्दा कम तलब पाउने कामदारहरूका लागि तुलनात्मक रूपमा ठूलो तलब वृद्धि घोषणा गरेको छ। फेरि पनि जस्टिस ह्याचर:
1: These adjustments will result in the lowest wage rate in the modern award system applicable to ongoing employment. Being $1,004.90 per week or $26.44 per hour, and the lowest wage rate applicable to entry-level employment for a period of no more than 6 months, being $978.10 per week or $25.70 per hour. Our estimate that this will affect about 100,000 of the lowest paid employees.
0: अस्ट्रेलियन काउन्सिल अफ ट्रेड युनियन्स एसिटियुले 6% तलब वृद्धिको माग गर्दै आएको थियो जुन स्वीकृत भएको भए हालसम्मकै सबैभन्दा ठूलो तलब वृद्धि हुने थियो। यद्यपि फेयर वर्क कमिसनको निर्णयलाई एसिटियुकी अध्यक्ष स्याली मेकमानसले स्वागत गरेकी छन्।
2: This is a really good outcome for everyone struggling with cost of living. In particular, of course, the lowest paid Aussies are the ones that are struggling the most with cost of living, and they need this pay rise, absolutely. This will allow them to not just pay their bills, but to start making up some of what they've lost since 2021. One of the big things that the Fair Work Commission said today is that they recognise that previous inflation after COVID left low-paid workers behind where they were in 2021. And so today they've decided not just that people should keep up with cost of living, with inflation, but start to continue to get ahead. And that's really, really welcome.
0: यता रोजगारदाता समूहहरूले भने तलबमा कम वृद्धि गर्नुपर्ने माग गरेका थिए। तलब 6% बढाएमा व्यवसायीहरू झनै दबावमा पर्ने र व्यवसाय नै बन्द हुने वा टाट पल्टिनेसम्मको अवस्था आइलाग्न सक्ने उनीहरूको तर्क थियो। यस्तैमा अस्ट्रेलियन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीले भने अप्रिलमा 3.4% रहेको मुद्रास्फीतिसँग तुलना गर्दै त्यही मापदण्ड अनुसार 4.5% तलब वृद्धि उपयुक्त हुने सुझाव दिएको थियो। संस्थाका नीति प्रमुख डेभिड अलेक्जान्डर भन्छन् कि फेयरवर्क कमिसनको यो निर्णयले धेरै व्यवसायहरू मर्कामा पर्ने देखिन्छ।
3: For some small businesses, this will be too much to bear. So they're being asked to wear an increase in their wage costs of 4.75%. So for some businesses, they will pass that on and it'll end up in inflation. For others, they'll wear it themselves. It could be the tipping point for some businesses. Others will scale back their investment intentions. So this is not good news for the business community.
0: फेयर वर्क कमिसनको निर्णय आउनुअघि संघीय सरकारले दिगो र सन्तुलित तलब वृद्धि हुनुपर्ने धारणा राखेको थियो तर कति प्रतिशतले ज्याला बढाउनुपर्छ भन्नेबारे कुनै निश्चित सिफारिस गरेको थिएन र कमिसनको निर्णयलाई संघीय ट्रेजरर जिम चामजले यसरी स्वागत गरेका छन्।
4: This is the sustainable real wage increase that the government has called for and we're pleased to see it delivered in today's decision. This means that the minimum wage is up more than $12,000 a year since we came to office 4 years ago. It's about a 30% increase in the minimum wage, which is a very good thing. When it comes to these cost of living pressures that Australians are confronting right now, we see decent pay as part of the solution, not part of the problem. And so we're pleased to see those cost of living pressures recognised by the Commission in this very welcome decision.
0: अन्तत यो निर्णयले प्रत्यक्ष रूपमा करिब 5 मध्ये 1 कर्मचारीलाई मात्र असर पार्ने र राष्ट्रिय तलब खर्चको करिब 11.2% हिस्सा मात्र ओगट्ने भए तापनि अर्थशास्त्रीहरू भन्छन् कि अब अन्य क्षेत्रमा पनि तलब वृद्धिका मागहरू आउन सक्छन् र मिनिमम वेज राइज स्वागत योग्य कदम भए तापनि कुरा आखिरमा इन्फ्लेसनमै आएर अड्कने स्काई न्युजसँगको कुराकानीमा विपक्षी रक्षा मन्त्री जेम्स प्याटरसनले बताएका छन्।
5: Look, I'll never begrudge a pay rise for Australian workers, and I understand why in Labor's high inflation environment this is necessary to stop Australian workers going even further backwards than they already have over the last 4 years. This is just about treading water, keeping them at the level that they've been at in recent years. But the core of the problem is out of control inflation, and we need to get that urgently under control.
0: SBS News का लागी सिडनी लैंग द्वारा तैयार पारिएको रिपोर्ट SBS नेपाली मा प्रस्तुत गर्दै म दिनिता रिसाल। र श्रोतावृन्द, आउँदो जुलाई एकदेखि जुन मिनिमम वेज चाहिँ 4.75% बढ्ने भनेर फेयर वर्क कमिसनले यही हप्ता मात्रै, अब तपाईँले हामीलाई बिहिबार प्रत्यक्ष सुनिरहनु भएको छ भने यही हप्ता होइन र आइतबार पुनः प्रसारणमा सुनिरहनु भएको छ भने चाहिँ गत हप्ताको यो निर्णयबारे तपाईँको विचार चाहिँ के छ? अब महँगाईको यो समयमा यति तलब वृद्धि हुँदाखेरि चाहिँ पुग्छ कि पुग्दैन तपाईँलाई आफ्नो खर्च टार्न होइन, यसले तपाईँलाई पनि प्रभाव गरेको छ भने तपाईँको विचार के छ हामीलाई मेसेज गरेर बताउनुहोस्। नम्बर हो 0439799767 0439799767 0439799767। र यो सँगै श्रोतावृन्द, अब भने पालो भएको छ ब्रेकतिर लाग्ने आजको पहिलो ब्रेक, त्यसपछि हामीसँग धेरै सामग्रीहरू, रमाइला कुराकानी र गीत सङ्गीत बाँकी नै छन्। सुन्दै गर्नुहोस् SBS साउथ एसियनमा नेपाली कार्यक्रम।
6: तपाईँ SBS नेपालीको साथमा हुनुहुन्छ।
7: There's a reason some things just taste better. At Sharma's Kitchen, we don't cut corners. We don't add what doesn't belong. Just real milk, traditional methods, and products made the way they should be. From paneer to yogurt, ghee to khoya, every batch is crafted with care, right here in Australia. You'll taste it, you'll trust it. Sharma's Kitchen. Yes, there is a difference.
8: अस्ट्रेलिया एक्सप्लेनले नयाँ आप्रवासीहरूलाई घरबार, स्वास्थ्य, काम र अन्य थुप्रै विषयबारे जानकारी दिन्छ। यसका लागि sbs.com.au/australiaexplained जानुहोस्।
9: महान शिक्षकहरू सधैँ आफ्ना विद्यार्थीहरूलाई प्रेरित गर्ने तरिकाहरू खोजिरहेका हुन्छन्। SBS लर्नमा शिक्षकहरूका लागि पाठ्यक्रम सम्बन्धित अनलाइन सामग्रीहरू उपलब्ध छन्। sbs.com.au/learnमा जानुहोस्।
10: Want to enjoy the sights of South Asia whilst you listen to the sounds of SBS South Asian? We've got you. Watch SBS South Asian on SBS On Demand. It's your favorite radio channel in your language with great music from all over South Asia. But now, it's accompanied by stunning drone shots. Think mountain peaks, city streets, beaches and bazaars. It's radio with a view. SBS South Asian, stream it on SBS On Demand.
11: SBS Audio.
12: आफूलाई मन परेको सामग्री सुन्न प्ले थिच्नुहोस्।
13: याउ जाउ दादिया, जम्बे हालम।
14: SBS Chill.
15: SBS Pop Asia. Non-stop Asian pop.
16: Can you describe that feeling for people who haven't experienced it?
17: SBS Hindi उपलब्ध करवाता है।
18: Far from the partisan politics.
19: साथी भन्दा बढी भाषाहरुमा समाचार, तपाईको मूड अनुसारको गीत संगीत अनि गजबका पोडकास्टहरु तपाईलाई कुरेर बसिरहेका छन्। SBS Audio app download garnuhos wa
20: sbs.com.au/audio

पुनः स्वागत छ श्रोताबृन्द, तपाईँ सुन्दै हुनुहुन्छ एसबीएस साउथ एसियनमा नेपाली कार्यक्रम। तपाईँको साथमा छु म दिनिता रिसाल मेलबर्नबाट। तपाईँले हामीलाई सुनिरहनु भएको छ आज बिहिबार दिउँसो 2-3 बजीसम्म प्रत्यक्ष एसबीएस साउथ एसियनमा, र हामी पुनः प्रसारण भने आइतबार अपरान्न 4-5 बजीसम्म एसबीएस रेडियो 2 आइरहेका छौँ। र तपाईँले हामीलाई डिजिटल रेडियोमा एसबीएस साउथ एसियन, तपाईँको डिजिटल टिभीको च्यानल 305 अथवा एसबीएस अडियो एप निशुल्क डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। यसै गरी एसबीएस अन डिमान्डमा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ। एसबीएस साउथ एसियन अस्ट्रेलियामा 24 घण्टा 7 दिन दक्षिण एसियाली सबै कुराहरूका लागि तपाईँको गन्तव्य च्यानल हो। र यो भन्दै गर्दा यदि लाइभ सुन्न भ्याउनु भएन भने चाहिँ पडकास्टमा पनि हाम्रा कार्यक्रमहरू उपलब्ध हुने गरेका छन्। अनलाइनमा एसबीएस नेपाली पडकास्ट भनी सर्च गर्न सक्नुहुन्छ। र आजको कार्यक्रममा तपाईँ पनि हामीसँग जोडिन चाहनुहुन्छ भने अवश्य पनि हामीलाई मेसेज गर्नुहोस्। कार्यक्रम कस्तो लागिरहेको छ, कहाँबाट के गर्दै सुनिरहनु भएको छ, होइन? हाम्रो नम्बर रहेको छ

0: र श्रोतावृन्द, कार्यक्रमको सुरुवातमा भने झैँ अब भने अस्ट्रेलियाकै एक नेपाली भाषीको कथा सुन्ने बेला भएको छ। प्रवीण श्रेष्ठसँगको कुराकानी हामी कार्यक्रममा जोड्न गइरहेका छौँ। एक पार्ट टाइम क्लिनरका रूपमा एक पारिवारिक व्यवसायमा प्रवेश गरेका प्रवीण श्रेष्ठ हालसालै उक्त कम्पनीको प्रमुख कार्यकारी अधिकृत वा सिइओ बन्न सफल भएका छन्। सायद तपाईँहरूमध्ये धेरैले श्रेष्ठसँगको कुराकानी हाम्रो पडकास्टमा सुनि पनि सक्नुभयो होला वा सोसियल मिडियामा भिडियो पनि हेरिसक्नुभयो होला। धेरैले कमेन्टहरू पनि गर्नु भएको छ होइन। करिब $2.5 करोड को मूल्य बराबरको एसकेजी सर्भिसेसले समयसँगै गरेको प्रगतिका साक्षी रहेका श्रेष्ठ एक सामान्य कामदारबाट कम्पनीमा 2000 भन्दा बढी कर्मचारीहरूलाई नेतृत्व दिने स्थानमा पुगेका छन्। श्रेष्ठले उनको 3 दशक पछिको यो फड्को पछाडिका परिश्रम र प्रेरणाबारे हालै एसबीएस नेपालीसँग गरेको कुराकानीको यो छोटो अंश अब आजको कार्यक्रममा प्रस्तुत गर्न गइरहेकी छु। र श्रेष्ठसँग कुराकानी गर्दै हुनुहुन्छ सहकर्मी सुनिता पोखरेल।
1: सुरुमा त कसरी प्रवेश गर्नुभयो त कम्पनीमा, त्यहाँबाट स्टार्ट गरौँ न?
2: अब अलिकति रमञ्चकारी नै भनौँ, अहिले सम्झिँदा चाहिँ रमाइलो लाग्छ आफ्नो यात्रा एसकेजीमा। तर ब्याक देन चाहिँ अलिकति एउटा सिक्वेन्स नमिल्या भए म सायद कम्पनीमा नि हुन्थेन होला सायद। ब्याक हामी जान्छौँ 95 म पार्ट टाइम एज ए क्लिनर अप्लाई गर्न गएको थिएँ। 5 कम्पनीले खोजेँ, हामी 7 टर्न अप भएथ्यौँ। मिक्स ब्याच, नेपाली पनि हुनुहुन्थ्यो, अरू नेसनालिटीको इन्डिभिजुअलहरू पनि हुनुहुन्थ्यो। त्यसमा चाहिँ 5 म परिनँ। आई वाज द रिमेनिङ 2 वी डिन्ट गेट, हाम्रो मैले जबै पाएन। त्यसपछि अनफोर्चुनेटली आई वाज भेरी स्याड, म निराश त थिएँ। तर हुन लेखेको कुरा हुन्छ भन्ने कुरा चाहिँ त्यो 5 एकजनाले पुल आउट गरेछ तपाईँको त्यो सिलसिलामा, मलाई बोलाएर त्यहाँबाट मेरो एसकेजीको यात्रा सुरु भयो। अब एज ए क्लिनर स्टार्टेड होइन त्यति बेला। तर एउटा कुरा चाहिँ, अहिले जस्तैसुकै मार्केट, टेक्नोलोजी जेसुकै, आधुनिक जे कुरा आए पनि एउटा मान्छेमा हुनुपर्ने कुरा चाहिँ एउटा मेहनत, एउटा लगनशील, एउटा इमान्दारिता भयो भने चाहिँ कहीँ पुग्न सकिन्छ भन्ने चाहिँ म एउटा स्वयं उदाहरण पनि म आफूलाई मान्छु। त्यो चाहिँ मैले कहिले छोडिनँ, त्यो मेरो एउटा बेस, मैले आमा बाबा स्कुलबाट सबै सिकेका कुराहरू मैले यहाँ अप्लाई गरेँ। अब बोर्डिङ स्कुलमा 10 पनि बस्या, त्यहाँबाट डिसिप्लिनहरू पनि ममा थियो। त्यसले गर्दा चाहिँ म एकैचोटि सरसफाइ गरेर क्लिनर भएर एकैचोटि म्यानेजमेन्टमा छिरेको मान्छे पनि होइन। मैले चाहिँ एसकेजीको तर्फ, फ्यामिलीको तर्फ मैले हरेक स्टेप, सुपरभाइजर, टिम लिडर, सबैहरूको खुड्किलहरू चढेर चाहिँ आज सिइओ हुनाले, त्यो चाहिँ कम्पनीले मैले मागे पनि होइन, कम्पनीले मलाई नै नियुक्ति गर्नुभयो हो। उनीहरूले म चाहिँ एक्सपिरियन्सको हिसाबले, मेरो पर्सनल कन्ट्रिब्युसन, मेरो पर्सनल एटिच्युडको हिसाबले चाहिँ नियुक्ति गरे। तर ब्याक देन चाहिँ कम्पनी साह्रै सानो थियो, घरको गराजबाट चलाउँथ्यो अफिस, लगभग 2-4 million टर्नओभर थियो ब्याक देन। तर आफूलाई एकदम
1: तपाईँले जोइन गर्दाखेरि
2: हजुर हजुर 4-5 कम्पनी थियो। तर अहिले यो यात्रा पछाडि त्यही त नि, कहिले कहिले आफ्नै ओनरसँग पनि बसेर कुरा गर्छौँ। खुसी लाग्छ, जो कति कमायो कति यो गर्यो भन्दा पनि, जुन यात्रा सङ्घर्ष, अप्स एन्ड डाउन्सहरू, त्यो सजिलो यात्रा चाहिँ थिएन डेफिनेटली। लट अफ च्यालेन्जेस थियो, हामीले कति रातारात पनि बसेर, कति अब रुने सिचुएसन पाएँ, कति के एउटा कस्तो भन्दाखेरि तपाईँको एउटा काम भन्दा नि एउटा परिवार त्यहाँ चाहिँ उत्पादन भयो हामी बिचमा। त्यही कारण अरू पनि त्यो चाहिँ हामीले अहिलेसम्म भ्याल्यु चाहिँ कायमै राखेछौँ। जतिसुकै बिजनेस फ्यामिली अझै फ्यामिली ओन्डै हो, तर हामीले चाहिँ प्राइभेटली लिस्टेड कम्पनी जस्तो ट्रेड गर्छौँ, तर हाम्रो भ्याल्युजहरू चाहिँ स्टिल पनि फ्यामिली भ्याल्युज चाहिँ, हाम्रो एकअर्कालाई गर्ने व्यवहारहरू, कामबाट बाहिरसम्म परिवारसँग सम्बन्ध सबै त्यो अझै कायमै छ भनेर म त्यसमा चाहिँ एकदम गर्व छु म।
1: तपाईँ कति सालमा आउनुभयो अस्ट्रेलिया?
2: 95
1: अनि कतिमा जोइन गर्नुभयो?
2: 95
1: ए आके फर्स्ट जबै थियो कि?
2: फर्स्ट जबै मान्नु पऱ्यो, मैले मेरो फर्स्ट जबै हो। बिचमा मैले एसकेजीमा गर्दा गर्दा होटेलमा पनि, किन हस्पिटल, मेरो एजुकेसन ब्याकग्राउन्ड हेर्नु भने, एजुकेसन भन्दा मेरो ब्याकग्राउन्ड नेपालमा हेर्नु भने, बाबाले चाहिँ, मेरो बुवाले चाहिँ लगभग 40 उसले चाहिँ होटल रन गर्नुभएको जङ्गल सफारी नेसनल पार्कमा, फ्यु अफ देम भेरी प्राउड अफ हिम एज वेल, होइन, उहाँको पनि योगदान धेरै थियो नेसनल पार्कमा। म धेरै गर्व छु उहाँले के कन्ट्रिब्युट गर्नुभयो। त्यहाँबाट मेरो अलिकति हस्पिटालिटी, होटल म्यानेजमेन्टतिर अलिकति बर्डमा थियो, बर्न, किनभने नेपाल काठमाडौँबाट छुट्टीमा आउँदाखेरि उहाँले होटलै पठाउनुहुन्थ्यो मेरो भ्याकेसनमा 15-20 दिनलाई। सो आई बिन इन्टरेक्टिङ विथ फरेनर्स, त्यो होटल लाइनमा चाहिँ म पहिलादेखि नै भएर, यहाँ मलाई नि यसो ट्राई गरौँ भनेर।

0: मैले टेफमा 2 वर्ष जति होटल म्यानेजमेन्ट पढेँ
1: ए
0: अनि होटलमा नि काम गरेँ पार्ट टाइम डिट सो आई थिङ्क मेरो कस्टमर सर्भिस त्यहाँबाट नि अलिकति इम्प्रुभ भएको जस्तो लाग्छ आई थिङ्क त्यही कारणले तर कन्टिन्युटी चाहिँ एसकेजीसँग चाहिँ हजुर एलेक्जेन्ड्रिया कलेज भन्ने थियो त्यसमा मैले चाहिँ एसोसिएट डिप्लोमा अफ ट्राभल एन्ड टुरिज्म गरेको
1: थिएँ हस्पिटालिटी नै भयो
0: त्यसपछि बल्ल नि म चाहिँ बिजनेस स्टडिजहरू अनि पछि सेन्ट्रल क्विन्सल्यान्डमा चाहिँ बिजनेस म्यानेजमेन्ट ब्याचलर अफ बिजनेस मेजर चाहिँ अकाउन्टिङ लिएर पढेँ भ्या मेरो डिग्री चाहिँ एन्ड देन आई जोइन्ट मोर इन सिनियर लेभल चाहिँ एसकेजीमा त्यसपछि चाहिँ अलिकति सिनियर लेभल अफिस लेभलमा चाहिँ पसेको त्यसपछि
1: ए भनेपछि पढाइले आफ्नो क्वालिफिकेसनले पनि करियरमा
0: साथी
1: अनि अब जस्तै त्यही अब कति रोएका छेड पनि छन् भन्नुभयो होइन दुःख पनि अब अभियसली झन् त्यतिखेर त कस्तो थियो नेपालीहरू कतिको हुनुहुन्थ्यो
0: यसो थियो तपाईँलाई अनेस्टली भन्दा एउटा चाहिँ हामीलाई त्यो मिड 90s आउनेको चाहिँ मलाई मेरो साथीभाइ दिग्गजहरू अहिले जो हुनुहुन्छ उहाँले गरेको प्रगति हेर्दाखेरि मलाई चाहिँ एकदम गर्व लाग्छ उहाँहरूलाई चाहिँ एटलिस्ट यो मिडियाबाट चाहिँ रियली वान्ट टु एक्नोलेज देम त्यो जो त्यति बेला 90s मिडबाट किनभने त्यति बेला हामी आउँदाखेरि न प्लान न के लिएर आएको थियौँ हेर्नुहोस् 18-19 वर्षको ठिटो अब लेडिजहरू आउनुभयो फ्यु भेरी फ्यु हामी चाहिँ के प्लान थिएन जाउँ अस्ट्रेलिया उडौँ कलेज चाहिँ पढौँ वी डोन्ट नो भोलि 1 वर्ष 2 वर्ष 5 वर्षको प्लानिङ वी डोन्ट ह्याभ एनिथिङ केही पनि थिएन हामी आएम इन्डिपेन्डेन्टली कोही थिएन गार्जेन्स कोही थिएन लकिली मेरो मेन सिचुएसनमा मैले फर्स्ट अस्ट्रेलियन फ्यामिली भेटेँ उनीहरूले मलाई राम्रो मेन्टर गर्नुभयो एसकेजी फ्यामिली अप्रोच गरेँ सेकेन्ड फ्यामिली स्ट्रेट भयो एउटा ब्युटी चाहिँ त्यति बेला हामी नेपाली काम गर्ने प्रायः सबै फ्यामिली ओन बिजनेसमा काम गर्थ्यौँ उनीहरू पनि इमिग्रेन्ट्सहरू इटालियन ग्रिक म काम गरेको ग्रिक फ्यामिली एन्ड दे स्ट्रेट अवे अन्डरस्टुड आवर सिचुएसन तिनीहरूले सिधै बुझ्यो क्या उनीहरू पनि भर्खर आएको छन् नेपालबाट कोही छैन अलिकति साथीभाइ चाहिँ स्ट्रेट अवे दे एक्सेप्टेड मैले धेरै साथीभाइसँग कुरा वे हेभ अ वर्क फर एकदम फ्यामिली बिजनेसमा एभ्री बडी एक्सेप्टेड लाइक आम लकी इनफ टु स्टिल बी विथ देम होइन उनीहरूसँग अझै छु म उनीहरूले अझै मलाई सुकाएर छ कतिजना छोडे अर्को प्रोफेसनमा गयो तर एउटा कुरा चाहिँ गर्व कुरा चाहिँ त्यो बेलामा आएर पनि अहिले मेरो दिग्गजहरू मेरो साथीभाइ दिदीबहिनीहरूले गरेको देख्दा मलाई एकदम गर्व लाग्छ एउटा डिफ्रेन्स के मात्रै छ भने अहिलेको जेनेरेसनले चाहिँ नेपालबाटै वा अरू देशबाटै धेरै कुरा रिसर्च गरेर दे क्यान कम वेल प्लान्ड अनि साथ पनि गार्जेन्सहरू पनि हुनुहुन्छ राइट वे पाथ देखाउने सबै छ त्यही कारणले टाइम एज चेन्ज तर अहिले भने जस्तै बेसिक चाहिँ चेन्ज हुनुहुन्न इमान्दारिता मेहनती अनि लकको कुरा पनि एकदम इम्पोर्टेन्ट छ यो देशमा किनभने
2: र श्रोतावृन्द मेहनतदेखि लकसम्म सबै आवश्यक छ भनेर बताउँदै थिए हालै एउटा ठुलो क्लिनिङ कम्पनी एसकेजी सर्भिसेसका सिइओ बन्न पुगेका नेपाली भाषी प्रवीण श्रेष्ठ र श्रेष्ठसँग कुराकानी गर्दै हुनुहुन्थ्यो सहकर्मी सुनिता पोखरेल र उनीसँगको पुरा कुराकानी भने तपाईँले हाम्रो पडकास्टमा सुन्न सक्नुहुन्छ त्यसको लागि हाम्रो वेबसाइटको ठेगाना हो sbs.com.au/nepali र यो सँगै हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौँ कि कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसबीएसको समर्थन वा विरोध छैन त्यो सँगै श्रोतावृन्द अब भने कार्यक्रममा पालो भएको छ दोस्रो ब्रेकको त्यसपछि हामी नेपालतिर लाग्नेछौँ गीत सङ्गीतहरू पनि हामीसँग अवश्य रहेका नै छन् र हामीलाई मेसेजहरू पठाउँदै गर्नुहोस् नम्बर फेरि पनि एकपटक बताइहालौँ 0439-799-767 अहिलेको लागि भने ब्रेकको पालो
3: रेडियो
4: There's a reason some things just taste better. At Sharma's Kitchen, we don't cut corners. We don't add what doesn't belong. Just real milk, traditional methods, and products made the way they should be. From paneer to yogurt, ghee to khoya, every batch is crafted with care, right here in Australia. You'll taste it, you'll trust it. Sharma's Kitchen. Yes, there is a difference.
5: एनआइटिभीमा आदिवासी तथा टोरेस स्ट्रेट आइल्यान्डर मानिसहरूका लागि महत्त्वपूर्ण विषयहरूको बारेमा जान्नुहोस् एनआइटिभी च्यानल 34 र एसबिएस अन डिमान्डमा एसबिएसका टिभी र रेडियो च्यानलहरूमा के सामग्रीहरू प्रस्तुत हुँदैछन् जान्नका लागि sbs.com.au/guidemा जानुहोस् SBS फुडका साथ संसारभरका परिकारहरू आफ्नो

0: साझामा ल्याउनुहोस्। SBS फुडमा 7,000 भन्दा बढी खानाहरूका बारेमा लेख, भिडियो र अन्य जानकारी छन्। sbs.com.au/foodमा जानुहोस्। अन्तर्राष्ट्रिय वृत्तचित्रदेखि पुराना सर्वोत्कृष्ट सिनेमाहरूसम्म, विश्वस्तरीय नाटकहरूदेखि बेजोड कमेडीहरूसम्म, SBS वाइसल्यान्ड हेर्नुहोस् च्यानल 31 मा। SBS नेपाली सुन्न मन पराउनुहुन्छ? हामीलाई फेसबुकमा लाइक गरी आफ्ना विचारहरू व्यक्त गर्नुहोस् र कुराकानीलाई जारी राख्नुहोस्। SBS नेपाली फेसबुकमा।
1: SBS South Asian brings you closer to South Asia. News in 10 languages, the SBS Spice podcast, and the hottest tracks on SBS South Asian radio. There is so much to explore. Check it out now on the SBS audio app or website.
2: र श्रोतावृन्द, यो दोस्रो ब्रेकपछि फेरि पनि स्वागत छ तपाईँलाई। तपाईँ सुन्दै हुनुहुन्छ एसबिएस साउथ एसियनमा नेपाली कार्यक्रम। तपाईँको साथमा छु म, दिनिता रिसाल। चिसो चिसो झरी परिरहेको दिन छ, म चाहिँ मेलबर्नबाट प्रत्यक्ष आइरहेकी छु। आज बिहिबार, मेलबर्नको फ्लिन्डर्स स्ट्रिट स्टेसन जुन छ त्यसको ठ्याक्कै अगाडि फेडरेसन स्क्वायर छ। फेडरेसन स्क्वायरमा हाम्रो एसबिएसको स्टुडियोहरू रहेको छ र म आज भने स्टुडियो 1 आइरहेकी छु। तपाईँले हामीलाई आज बिहिबार प्रत्यक्षका साथै पुनः कारण आइतबार एसबिएस रेडियोमा, एसबिएस रेडियो 2 सुनिरहनु भएको छ, त्यो भने अपराह चारदेखि 5 बजेसम्म। र त्यसबाहेक हामीलाई पडकास्टमा क्याचअप रेडियो, एसबिएस अडियो एप वा टिभीमा च्यानल 305 पनि सुनिरहनु भएको छ भने सबै श्रोताहरूलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। र आजको हाम्रो प्रमुख विषय भने रहेको छ, कार्यक्रमको सुरुवातमा हामीले चर्चा गरेका थियौँ, जुलाई 1 अस्ट्रेलियामा जुन न्यूनतम ज्याला तपाईँको मिनिमम वेज बढ्दैछ 4.75%, त्यही नै छ आजको प्रश्न श्रोतावृन्द। यो निर्णयसँग तपाईँ चाहिँ कतिको खुसी हुनुहुन्छ वा हुनुहुँदैन, तपाईँको जवाब हामीलाई अवश्य पनि मेसेज गरेर पठाउनुहोस्। हाम्रो नम्बर हो 0439799767। नम्बर फेरि पनि एकपटक 0439799767, 0439799767, 0439799767। वा तपाईँले हामीलाई सोसियल मिडियामा पनि मेसेज गर्न सक्नुहुन्छ। फेसबुक, एक्स र इन्स्टाग्राममा हाम्रो ह्यान्डल हो SBS नेपाली।
3: SBS नेपाली मोबाइल, अनलाइन र रेडियोमा।
2: अब यही मिनिमम वेज राइजकै कुरा गर्दाखेरि, अब ज्याला बढेको चाहिँ, बढ्न गइरहेको चाहिँ अब अस्ट्रेलियामा मात्र होइन, नेपालमा पनि यो विषयमा पछिल्लो दिन चाहिँ हेडलाइनै बनेको थियो होइन। आर्थिक वर्ष, नेपालको आर्थिक वर्ष 2083-84 बजेट घोषणापछि, त्यसैले अब भने अलिकति नेपालको आर्थिक प्रसङ्गलाई पनि कार्यक्रममा जोडिहालौँ। नेपाल लगायत नेपाल बाहिर बसोबास गर्ने धेरै नेपाली भाषीहरूको चासोको विषय बनेको छ यसपालिको बजेट होइन। जेएनजी आन्दोलन पछिको नवनिर्वाचित सरकार का अर्थमन्त्री स्वर्णिम वाग्लेले आफ्नो पहिलो बजेट घोषणा गरेसँगै, वाग्लेसँग हामीले केही समय अघि गरेको कुराकानीको छोटो झलक भने आज तपाईँहरूमाझ पस्कन गइरहेकी छु। अस्ट्रेलियन नेसनल युनिभर्सिटी ANU अर्थशास्त्रमा विद्यावारिधि गरेका स्वर्णिम वाग्लेले नेपालमा गत सालको जेएनजी आन्दोलनपछि सम्पन्न पहिलो आम निर्वाचनबाट बनेको बालेन्द्र शाह नेतृत्वको सरकारको तर्फबाट गत शुक्रबार मे 29 लगभग 21 खर्ब 24 अर्ब रुपियाँ को बजेट प्रस्तुत गरेका थिए। र आफू पढेकै युनिभर्सिटीमा अस्ट्रेलियन एड कन्फरेन्समा भाग लिन केही महिना अगाडि चाहिँ वाग्ले अस्ट्रेलिया आउँदा केही समसामयिक विषय तथा अस्ट्रेलिया र नेपालका सम्बन्धबारे हामीले उनीसँग कुराकानी गरेका थियौँ। सहकर्मी कृष्ण पोखरेलले गर्नुभएको कुराकानीको छोटो अंश आज प्रस्तुत गर्न गइरहेका छौँ। र विदेशमा बसोबास गरिरहेका नेपालीहरूलाई भने वाग्लेको सन्देश के छ त, त्यही छोटो अंश अब सुन्नतर्फ लागौँ।
4: 2007 तपाईँ आउँदाखेरि र अहिले पनि धेरै युवा नेपालीहरूलाई देख्नुभयो होला बाटोमा पनि, यहाँ तपाईँलाई रिसिभ गर्नु पनि आउनुभयो होला पक्कै पनि होइन। तपाईँ एउटा अर्थशास्त्रीको रूपमा पनि विदेशका धेरैवटा देशमा पढेर नेपाल फर्किनु भएको, विभिन्न देशमा काम पनि गर्नुभयो, धेरै नेपालीहरू आएर यतैतिर अहिले बस्ने बनाउन बाँकी जीवन यहीँ बिताउने गर्ने उद्देश्यले घरबार सबै गरेर बस्नुहुन्छ होइन। उहाँलाई के सजेसन दिनुहुन्छ?
5: नेपालमा सुशासन कायम गर्न सकियो, नेपालमा पनि गरी खाने वातावरणमा ठुलो चाहिँ अभिवृद्धि गर्न सकियो, नेपालमै बसेर पनि मलाई अन्याय पर्दाखेरि होइन संस्थाहरूले जोगाउँछन् भन्ने खालको प्रत्याभूति दिन सक्यो भने धेरै मानिसहरू फर्कन पनि सक्छन्। र फर्स्ट जेनेरेसनहरूको त माया टुटि

0: गएका छैनन् नेपालसँग, होइन, केही बाध्यताले, रोजगारीको बाध्यता, आर्थिक उपार्जनको बाध्यताले नै धेरैजनाहरू अवसरको खोजीमा बाहिर जानुभयो। म स्वयं पढ्न बाहिर निक्न गएँ, त्यत्रो अन्तर्राष्ट्रिय संस्थाहरूमा काम गरियो र झन्डै झन्डै चाहिँ 15-20 वर्ष नै बाहिर बसेर नेपाल फर्केको हो 40 वर्षको उमेरमा। सो मलाई के लाग्छ भने बाहिर जानै पर्छ, अध्ययन, सिप, होइन, त्यो आत्मविश्वास सबै आर्जन गर्न सक्यो, देश दुनियाँ देखेर आफ्नो एउटा कम्फर्टेबल, होइन, सुविधाजनक मध्यमवर्गीय एउटा चाहिँ चरित्र ग्रहण गरेर अलिकति बचत भएपछि नेपालमा पनि खुट्टा चाहिँ राख्नुपर्छ। तर नेपालमा
1: र श्रोतावृन्द, स्वर्णिम वाग्लेसँगको पुरा कुराकानी तपाईँले हाम्रो पडकास्टमा सुन्न सक्नुहुन्छ। आजको लागि रहेको थियो यो छोटो झलक। गत डिसेम्बर 2025 वाग्ले अस्ट्रेलिया नेसनल युनिभर्सिटीको एक कार्यक्रमका लागि अस्ट्रेलिया आएको बेलामा सहकर्मी कृष्ण पोखरेलले कुराकानी गर्दै हुनुहुन्थ्यो र यो सँगै हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसबिएसको समर्थन वा विरोध रहेको छैन। र कार्यक्रममा हामीलाई मेसेज पनि गर्न सक्नुहुन्छ, नम्बर हो 0439799767 0439799767।

0: Amanti, ragazzi!
1: Non per prendere sempre la tazza,
2: no? Ma neanche mi ha le mani non me ne?
1: Posso ne dire di tazza, lì? Ma gli mani non è che ho, se te.
0: Dove state zanlao? Ama no zanno, ama...
3: र श्रोतावृन्द, यो सानो झलक थियो भर्खरै सम्पन्न विश्व प्रतिष्ठित फिल्म महोत्सव कान्सको अनसर्टन रिगार्ड विधातर्फ जुरी प्राइज जितेको नेपाली चलचित्र एलिफेन्ट्स इन द फगको, जसको चर्चा अहिले सर्वत्र छ। र अब पालो भएको छ उक्त सिनेमाका निर्देशक अविनाश विक्रम शाहसँग सो फिल्म बनाउँदाको अनुभवमा केन्द्रित रहेर नेपाल संवाददाता प्रतीक्षा दुलालले गर्नुभएको कुराकानी सुन्ने सन् 2003 प्रसारण हुँदै आएको एसबिएस नेपालीको यो रेडियो
4: त्यो एकदम खुसीको क्षण थिए। यो मेरो फर्स्ट फिल्म पनि हो र यो फिल्ममा लागिरह यसो काम गर्दाखेरि 17 वर्ष जस्तो भइसकेछ। यो 17 वर्षमा चाहिँ कति सर्ट फिल्महरू बनाएँ, कति फिल्महरू लेखेँ, तर म फिल्म बनाउँछु भन्ने लागिरहेको पनि धेरै भइसकेको थिएँ। र फाइनली फिल्म बनेर अझै नै काम जस्तो एकदमै विश्वको एउटा वान अफ दि बेस्ट फेस्टिभल्समा जाँदाखेरि चाहिँ एकदम सबै पेड अफ भए जस्तो पनि लाग्यो। सायद त्यो सबै रिलिज भयो कि, अनि हुन्छ नि एक्टरहरू सबैजना एकदमै इमोसनल पनि भइरहेको थियो। सायद उहाँहरू पनि एकदम मेहनत गरेर त्यहाँसम्म पुग्नु भएको थियो। सबै नन एक्टर्सहरू थियो अनि त्यहाँ जति अटेन्सन पाइरहेको थियो, जति हुन्छ नि जति लाइटमा उहाँहरू भइरहनु भएको थियो, जति भिजिबल भइरहेको थियो नि, सायद यो सबै चिजले उहाँहरूलाई पनि एकदमै त्यो इमोसनल बनाइरहेको थियो। अनि त्यो इमोसनल भइराख्दाखेरि चाहिँ म पनि बगेँ भने भनौँ न, त्यो इमोसन कति रोक्छु भनेर ट्राई गरिरहेको थिएँ। तर हुन्छ नि यो होल थिएटर नै कस्तो एकदम इमोसनल खालको एनर्जी थियो त्यहाँनिर, त्यो सबैजना हामी आँसु नै थियो। सो त्यही हो मेरो लागि चाहिँ एकदम यत्रो मेहनत पेड अफ भयो भने जस्तै लागेर नि हामीलाई।
5: सम्मान बाहेक पनि होइन, त्यहाँको माहौल हुन्छ नि कस्तो थियो
4: माहौल? एक त त्यो फिल्म मेकरहरूको लागि हुन्छ नि हाम्रो तीर्थधाम घाँस त्यो नै ठाउँ हो कि त्यो कान भनेको। हाम्रो फिल्मको बजेट एकदम धेरै थियो त्यहाँ यसपालि। एक त साउथ एसियाबाट हाम्रो मात्र फिल्म थियो, अनि त्यो कारणले पनि साउथ एसियाबाट एउटा ग्रिफन बाबाहरू पनि एकदम धेरै सबैको मुखमा एलिफेन्ट्स इन द फग कस्तो रहेछ हेरौँ भनेर थियो। अनि यो फर्स्ट टाइम प्रिमियर भइसकेपछि अनि त्यसपछि रिपिटेड स्क्रिनिङहरू 4 जस्तो हुँदै कि, त्यसपछि त्यसमा त एकदमै धेरै अडियन्सहरू छ नि, हाउसफुल टिकट इन नपाउँ। सो हाम्रो लागि चाहिँ एकदमै इन्करेजमेन्ट थियो क्या यो सबै चिज। एक त फिल्म यो प्रेमियर एकदमै राम्रोसँग भयो, सबैले मन पराइदिनु भयो, एकदम राम्रो रिभ्युजहरू पनि आएको थियो फिल्मको। सो यो सबै चिजले एकदमै हामीलाई हौसला हुन्छ नि एकदम प्रोत्साहन चाहिँ दिएको थियो। तर

0: यो कुरा गरिराख्दाखेरि चाहिँ यो साउथ एसियाबाट फिल्म थिएन र हाम्रो फिल्म मात्र थियो भन्दाखेरि के थियो भन्दाखेरि त्यहाँ कानमा पहिला धेरै जस्तो धेरै फिल्म सेलेक्ट हुने कि इन्डियन फिल्म खै कति चाहिँ कस्तो यो इन्डियन फिल्म जस्तो हो कि भन्ने सोचमा थियो कि त्यो विदेशी हेर्न आउनेहरू मैले भनिराख्नु पर्छ क्या धेरैलाई यो इन्डियन फिल्म जस्तो होइन है हाम्रो आफ्नो नेपाली अथेन्टिक फिल्म हो नेपालको आफ्नै कल्चर छ आफ्नै भाषा छ हुन्छ हो अलिकति मिल्दोजुल्दो त छ तर यो इन्डियन फिल्म होइन
1: भनेको साउथ एसियालाई रिप्रेजेन्ट गरिराख्नु भएको छ तर नेपाल चाहिँ फेरि आफ्नै छुट्टै आइडेन्टिटी छ भनेको बुझाउनु
0: पर्ने भइरहेको थियो कि
1: अब पात्रको पनि यहाँले कुरा उठाइहाल्नु भयो होइन पात्रहरू चाहिँ कसरी चयन गर्नुभयो गाह्रो साह्रो कस्तो भयो
0: सेम यो स्क्रिप्टलाई जति टाइम लाग्थ्यो पैसा खोज्न जति टाइम लाग्थ्यो पात्र खोज्न पनि एकदमै धेरै टाइम लाग्थ्यो किनकि मलाई नेपालको हुन्छ नि मेल अथवा सिस सेन्डर कोही भावमा मेल एक्टर लिएर उसलाई ट्रान्सफर्मरको भूमिकामा दिन मन थिएन किनकि कस्तो त्यो लिभ्ड एक्सपिरियन्स भए मान्छेले त्यो रोल प्ले गर्नु र हुन्छ नि एउटा एक्टरले रिसर्च गरेर प्ले गर्नुमा कति डिफ्रेन्स छ भन्ने कुरा कि सो मैले चाहिँ एकदमै यो ट्रान्सफर्मरहरू नै छाने हुन्छ नि धेरै ठाउँमा गएर दुई वर्ष तिन वर्षको मेहनत हो मेरो एकजना कास्टिङ डिरेक्टर हुनुहुन्थ्यो सुदाम सिकियो भने उहाँ म मेरो प्रड्युसर यति ठाउँमा गयो यति ठाउँमा
1: पात्र त्यस्तो भेट्न गाह्रो भयो कि उहाँहरूलाई त्यो खेल्नलाई चाहिँ कन्भिन्स गराउन गाह्रो
0: पात्र भेट्न गाह्रो होइन कि उहाँहरू इन्ट्रेस्टेड हुनुभयो अब कोही चाहिँ नगर्ने भन्नुभएको थियो कोही चाहिँ जो जसले गर्ने भन्नुभयो उहाँहरूलाई त्यो पात्रमा ढाल्नलाई एकदमै जुन मैले पात्र लेखेको थिएँ नि होइन सो त्यो एक्टर चाहिँ त्यो क्यारेक्टरमा ढल्नलाई चाहिँ एकदमै टाइम लाग्यो जस्तै मेरो मेन क्यारेक्टर पिरती भन्ने हुन्छ उहाँ दुई वर्ष एकदम सुट हुनु दुई साढे दुई वर्ष अगाडि मैले भेटेको उहाँ त्यति बेलादेखि एकदम इन्ट्रेस्टेड काठमाडौँमा ल्याएर यति धेरै हामीले के भन्छ वर्कसपहरू सबै दिएको थियौँ होइन तैपनि उहाँको एक्टिङ चाहिँ एकदमै अलिकति मेलो ड्रामा अलिकति ओभरली गर्नुहुन्थ्यो क्या अलिकति बलिउड टाइपको सिरियल टाइपको सो उहाँलाई मलाई त्यस्तो एक्टिङ चाहियो होइन जस्ट मैले यस्तो क्यारेक्टर लेखेको छु होइन जुन चाहिँ तप उहाँ नै हो क्या त्यो उहाँले खालि यो सबै एक्टिङहरू फ्याँकेर हुन्छ नि यो क्यारेक्टर मै हो भनेर मात्र उहाँले फिल गर्नुभयो पनि धेरै कुराहरू हुन्छ नि सजिलो हुन्थ्यो भन्ने उहाँलाई कतिचोटि भनिरहेको थियो क्या तर धेरै पछि मात्र उहाँले त्यसरी रियलाइज गर्नुभयो जस्तो लाग्छ क्या सायद त्यसमा यो ट्रस्ट फ्याक्टर पनि थियो होला हुन्छ नि म उहाँले जस्तो एक्टिङ सोच्नु भएको छ त्योभन्दा छुट्टै आफै हुनलाई एकदमै बढी करेज चाहिन्छ क्या सबै चिज छोडेर म आफै हुनलाई हुन्छ नि त्यो भनरेबिलिटी त्यो भनरेबल हुनलाई सायद त्यो म र उहाँ बिचको ट्रस्टको बिना हुँदैन थियो होला कि चाहे मैले जति नै एक्टिङ ट्रेनिङ गरौँ न त्यो एउटा हटिसकेपछि मात्र त्यो एकदमै नेचुरल चाहिँ उहाँ आफै भइदिने सो त्यो ल्याउनलाई चाहिँ अलिकति धेरै टाइम चाहिँ लाग्थ्यो तर जब उहाँले थाहा पाउनु भयो र हामीजनाको ट्रस्ट बिल्ड भयो यति धेरै मिटिङमा यति धेरै भेटेँ किन उहाँले उहाँ नवलपरासी बसमै हुनुहुन्थ्यो म त यति धेरै भेट्न जान्थेँ उहाँलाई सो त्यो ट्रस्टको कारणले हो राम्रो भयो आई मिन उहाँको एक्टिङको त यस्तो राम्रो तारिफ भइरहेको थियो त्यहाँ अनि जब अवार्ड पाउने बेलामा थियो मैले चाहिँ उहाँहरूले नै अवार्ड पाउनुहुन्छ भनेर सोचेको थिएँ कि त्यस्तो मेरो लागि पनि एकदमै राम्रो एक्टिङ गर्नुभयो कि सो एउटा चाहिँ मलाई कम्युनिटीबाट नै चाहिएको थियो एक्टरहरू उहाँहरूलाई त्यो क्यारेक्टरमा ढाल्नलाई एकदमै मेहनत गर्न पऱ्यो हुन्छ नि एकदमै इमोसनल्ली फिजिकल्ली मेन्टल्ली जे पनि सबै चिज चाहिएको थियो कि यो क्यारेक्टरलाई सो त्यो एकदमै स्ट्रङ क्यारेक्टरै चाहिएको थियो कि यो उसमा सो उहाँलाई त्यो ट्रस्ट बिल्ड गर्नमा सबैजनालाई ट्रस्ट बिल्ड गर्नमा
2: र श्रोतावृन्द विश्व प्रतिष्ठित फिल्म महोत्सव कानको अनसर्टन रिगार्ड विधामा जुरी प्राइज जितेको नेपाली चलचित्र द एलिफेन्ट्स इन द फगका निर्देशक अविनाश विक्रम शाहसँग नेपाल संवाददाता प्रतीक्षा दुलालको यो कुराकानी सुन्नुभयो एसबिएस नेपालीको आजको रेडियो कार्यक्रममा र यो सँगै हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसबिएसको समर्थन वा विरोध छैन अहिलेको लागि भने श्रोतावृन्द पालो भएको छ तेस्रो र अन्तिम ब्रेकको अब त्यसपछि अब यत्रो नेपाली चलचित्रको चर्चा गरेपछि

0: Hits from Home.
1: Starting a new life in Australia isn't easy.
2: A lot of companies have rejected me.
3: Sometimes I feel like, oh, I'm gonna quit, I've given up.
1: Work in Progress is a podcast to help skilled migrants rebuild their careers in a new country. You'll hear inspiring real-life stories, expert advice, and valuable tips to help you find a job and advance your career. Work in Progress. Listen now wherever you get your podcasts.
4: विद्यार्थीहरूलाई प्रेरित गर्ने तरिकाहरू खोजिरहेका हुन्छन्। SBS Learnमा शिक्षकहरूका लागि पाठ्यक्रम सम्बन्धित अनलाइन सामग्रीहरू उपलब्ध छन्। sbs.com.au/learnमा जानुहोस्। SBS नेपाली सुन्न मन पराउनुहुन्छ? हामीलाई फेसबुकमा लाइक गरी आफ्ना विचारहरू व्यक्त गर्नुहोस् र कुराकानीलाई जारी राख्नुहोस्। SBS नेपाली फेसबुकमा SBS World News, ताजा र महत्त्वपूर्ण समाचारहरू अस्ट्रेलिया तथा विश्वभरबाट तपाईँकै लागि SBS World News हरेक बेलुकी 6:30 बजे SBS मा र SBS On Demand मा।

0: Hits from Home.
1: SBS is Australia's most trusted multilingual broadcaster. Our listeners are loyal, highly engaged, and have supported countless local businesses. We offer advertising packages for businesses of all sizes. Our experienced sales team will guide you through the process of owning a great campaign. Bring your own ad or have our production team make you something in one of our 68 languages. Start the conversation with your new audience today. Email sales@sbs.com.au.
2: भारतीय मूलका फिजियनहरू आफ्ना पुर्खाहरू भारतबाट फिजीका उखुबारीसम्म पुगेको यात्रालाई सम्झिरहेको प्रसङ्गमा हो यो विषय चाहिँ र अहिले उनीहरूका सन्तानमध्ये 60,000 धेरै चाहिँ अस्ट्रेलियामा बसोबास गरिरहेका छन् तर पीडा र आघातले भरिएको त्यो इतिहासको प्रतिध्वनि आज पनि जीवित छ र धेरैले अझै पनि आफ्नो पहिचानसँग जुधिरहनु परेको अवस्था रहेको बताएका छन् र यो भाग सुन्नतर्फ लागौँ प्रस्तुत गर्दै हुनुहुन्छ सहकर्मी सुशील चालिसे
3: श्रोताहरू अस्ट्रेलियामा बसोबास गर्ने आप्रवासी परिवारका धेरै सन्तानहरूका लागि पहिचान एउटा जटिल विषय बनेको छ यो चुनौती अहिले नयाँ पुस्ताका इन्डो फिजियनहरूका लागि पनि देखिन्छ उनीहरू अस्ट्रेलियामा जन्मिएका हुन् तर उनीहरूको अभिभावक भने फिजीबाट आएका हुन् जसको मूल जरा भारतसँग जोडिएको छ यो पहिचानको खोजीमा एउटा ऐतिहासिक घटनाले विशेष महत्त्व राख्छ सन् 1879 मे 14 लियोनाइडस नामको जहाज फिजी पुगेको थियो जसमा भारतबाट करार गरिएका पहिलो समूहका मजदुरहरू लगिएका थिए उनीहरू लगायत पछि आउनेहरू गिर्मिट नामले चिनिन थाले जुन एग्रिमेन्ट भन्ने शब्दबाट बनेको एक परिमार्जित नाम हो त्यसपछि आएका हजारौँ मजदुरहरूसँगै उनीहरूले फिजीको समाज र इतिहासमा गहिरो छाप छोडे आज पनि त्यो इतिहासको प्रतिध्वनि फिजीभित्र मात्र होइन विश्वभर छरिएका इन्डो फिजियन समुदायको जीवनमा सुनिन्छ
4: Well, the scars of Girmit will remain for a long time.
3: सत्येन्द्र नन्दन एक इन्डो फिजियन लेखक र कवि हुन् जसले भारतबाट सुरु भएको गिर्मिटको यात्रा फिजीका उखुबारीहरू हुँदै आधुनिक युगसम्म आइपुगेको कथालाई आफ्ना लेखनमा उतारेका छन् तर वास्तवमा गिर्मिटको कथा त्यो पहिलो आगमनभन्दा पनि धेरै अगाडि सुरु हुन्छ सस्तो श्रमको मागका कारण दासहरूबाट पहिले गराइने काम गर्न ब्रिटिसहरूले इन्डेन्चर्ड लेबर अर्थात् करारमा बाँधिएको श्रम प्रणाली लागू गरे यस प्रणाली अनुसार कामदारहरू निश्चित समयका लागि रोजगारदातासँग करारद्वारा बाँधिन्थे यी मजदुरहरूले यात्रा बसोबास र खानाको खर्च तिर्नुपर्ने भएकाले धेरै अवस्थामा ऋण पनि तिर्न बाध्य हुन्थे धेरै परिस्थितिहरूमा यो प्रणाली शोषणकारी र कठोर थियो यही प्रणाली प्रयोग गरेर ब्रिटिस उपनिवेश रहेको फिजीमा चिनी उद्योगको निर्माण गरिएको थियो सन् 1879 चार दशकको अवधिमा 60,000 बढी मजदुरहरूलाई इन्डेन्चर्ड वा करारमा बाँधेर फिजीको उखु उद्योगमा काम गर्न लगिएको थियो तर सत्येन्द्र नन्दन भन्छन् उनीहरूको नयाँ जीवनतर्फको यात्रा कस्तो हुनेछ भन्ने कुरा धेरैले कल्पना पनि गर्न सकेका थिएनन्
4: The condition, of course, in the ship in which they were carried was no different or maybe slightly different from what the conditions must have been on slave ships from Africa to America and other parts of the world.
3: फिजीमा जन्मिएकी तर अस्ट्रेलियामा हुर्किएकी शिवाञ्जनी लाल भन्छिन् उनको लागि लियोनाइडसको आगमन अत्यन्त व्यक्तिगत विषय हो किनकि उनका पुर्खा पनि त्यही जहाजमा आएका थिए
5: You know, I was aware that there was like over 400 people that came over on that ship. But I didn't think children would be part of that conversation. I feel heartbroken by the idea that a child who probably didn't know how to read and write was put onto a ship. That's devastating.
3: उखुबारीहरूमा जीवन कठोर श्रम र कडा नियन्त्रणको चक्रमा बाँधिएको थियो ती मजदुरहरूले यसलाई हिन्दी भाषामा रहेको शब्द नरक भनेर सम्बोधन गर्थे फिजी टाइम्स पत्रिकासँगको एक अन्तर्वार्तामा एकजना श्रम अनुबन्धित पूर्व मजदुरले आफ्नो उखुबारीको जीवनलाई सम्झिएर यसरी बताएका थिए
6: If you woke up late, that is later than 3 a.m., you got whipped. No matter what happened, whether there was rain or thunder, you had to work. We were here to work and work. We had

0: to do. Otherwise, we were abused and beaten up. Hosildar, former indentured laborer.
1: Hello, Shrutabrin. The SBS examines ko, our Pacific podcast shrinkhala ko yo bhag ko chhoto ansha sunyau hamile SBS Nepali ko aaja ko radio karyakram ma ra yo pura report chai hamro website ma upalabdha raheko cha online ma SBS examines in Nepali bhanera search garera sunna saknuhuncha ra SBS examines ka lagi Tavishek Sharma ra Tui Polowa Ivan Charlton dwara tayar parieko samagri SBS Nepali ma prastut gardai hununthyo सहकर्मी सुशील चालिसेले
2: SBS नेपाली SBS साउथ एशियन मा
1: र श्रोताबृन्दो सँगै अब हामी कार्यक्रमको अन्त्यतिर आइपुगिसकेका छौँ र अब आजको यो कार्यक्रम यदि तपाईँले प्रत्यक्ष सुनिरहनु भएको छ भने यसबाहेक हाम्रा अन्य पडकास्ट र थप कुराकानी अन्य सामग्रीहरू चाहिँ हाम्रो वेबसाइटमा उपलब्ध रहने नै छन् र त्यसबारे बाहेक चाहिँ एसबिएस अडियो एपलाई पनि तपाईँले निःशुल्क डाउनलोड गरेर सुन्न सक्नुहुन्छ र कार्यक्रममा एसएमएस अझै पठाउनु मन थियो भने समय चाहिँ अझै बाँकी नै छ होइन वा त हामी अर्को कार्यक्रममा पनि तपाईँका मेसेजहरू पढे सुनाउन सक्छौँ हाम्रो नम्बर हो 0439799767 र यो सँगै हामीलाई यस अगाडिका कार्यक्रमहरूमा पनि केही श्रोताहरूले मेसेज पठाउनु भएको थियो एकजनाले नेसनल सरी डेको सन्दर्भमा पठाउनु भएको थियो नेपालमा पनि यस्तै अवधारणा सरकारले ल्याउनु पर्ने भनेर बताउनु भएको थियो भने अर्का एक श्रोताले ब्रिस्बेनबाट मेसेज गर्नुभएको थियो सिडनीको टरुङ्गा जूमा हरिलाई भेट्न म पनि गएँ भनेर हरि को हो भनेर सोच्दै हुनुहुन्छ भने चाहिँ एकसिङे गैँडा उनीसँगको कुराकानी त भन्न मिलेन होइन तर हरिलाई हेरिरहेका स्याहारकर्ताहरूसँगको कुराकानी पनि हाम्रो वेबसाइटमा रहेको छ र अवश्य पनि तपाईँले मेसेज पठाउँदा आफ्नो कहाँबाट र आफ्नो नाम पनि उल्लेख गरिदिनुहोला पारदर्शिताको लागि र यति भन्दै अब भने आजको कार्यक्रमको अन्तिम प्रस्तुति अन्तिम गीतको पालो भएको छ अब नेपाली चलचित्रकै गीत लिएर आएकी छु तर अलि पुरानो चलचित्र र सदाबहार चलचित्र भन्न मिल्यो चिनोबाट नारायण गोपाल र आशा भोसलेको आवाजमा मोहनी लाग्ला है यो गीत छाड्दै म दिनितालाई पनि आजको कार्यक्रमबाट बिदा लिन अनुमति दिनुहोस् यहाँहरूको बाँकी दिन शुभ बितोस् नमस्ते

0: recognition of native title, land rights, and then probably to be free from racial discrimination. That's all we have as First Peoples. And I think, you know, we deserve, like other First Peoples around the world, we deserve much more.
1: SBS News के लिए एंजेलिका वेट और माइकल रेनी द्वारा इस खबर को SBS हिंदी में आप तक लेकर आई भव्या पांडे। तो दोस्तों, यहाँ पर वक्त है एक छोटे से ब्रेक का, लेकिन आप कहीं मत जाइएगा, लौट कर आज के कार्यक्रम को आगे बढ़ाएंगे। सुनते रहें SBS हिंदी।
2: अंतर्राष्ट्रीय वृत्त चित्रों से लेकर क्लासिकल कल्ट फिल्मों तक, विश्व स्तरीय नाटक से लेकर गुदगुदाने वाली हास्य फिल्मों तक, देखिए SBS वाइसलैंड चैनल 31 पर। SBS वर्ल्ड न्यूज, ब्रेकिंग न्यूज और उभरती हुई कहानियाँ जो आपके लिए मायने रखती हैं, ऑस्ट्रेलिया और दुनिया भर से, देखिए SBS वर्ल्ड न्यूज हर रात 6:30 बजे SBS और SBS ऑन डिमांड पर। SBS फूड के साथ पूरी दुनिया को अपनी रसोई में ले आइए। SBS फूड पर 7,000 से भी ज्यादा रेसिपी देखें, साथ ही हाउ टू लेख, वीडियो निर्देश और भी बहुत कुछ। sbs.com.au/food पर जाएं। SBS ऑन डिमांड पर सैकड़ों टीवी शो और फिल्में मुफ्त में उपलब्ध हैं। कहानियों की इस दुनिया को अपने फोन, स्मार्ट टीवी, टैबलेट या लैपटॉप पर देखें। आज ही SBS ऑन डिमांड ऐप डाउनलोड करें या वेबसाइट पर जाएं।
3: Inside, SBS का पुरस्कृत करंट अफेयर्स, ये उन विषयों पर चर्चा करने से नहीं डरता जिन पर अन्य लोग बात नहीं करना चाहेंगे। हर मंगलवार 8:30 बजे SBS और ऑन डिमांड पर।
2: अच्छे शिक्षक हमेशा अपने छात्रों को प्रेरित करने के तरीकों की तलाश में रहते हैं। SBS लर्न में शिक्षकों के लिए पाठ्यक्रम से संबंधित ऑनलाइन संसाधन मौजूद हैं। sbs.com.au/learn पर जाएं।
4: SBS Audio,
5: अपने मनपसंद ऑडियो को सुनने के लिए प्ले दबाएं।
6: यही ज्यादा दिया, चुनबे हाल में।
7: SBS Chill,
8: SBS Pop Asia, non-stop Asian Pop.
9: Can you describe that feeling for people who haven't experienced it?
10: SBS Hindi उपलब्ध करवाता है।
11: Far from the partisan politics.
12: 60 से अधिक भाषाओं में समाचार के साथ आपके मूड से मेल खाने वाला संगीत और मनोरम पॉडकास्ट आपका इंतजार कर रहे हैं। SBS Audio ऐप डाउनलोड करें या फिर
13: sbs.com.au/audio।
1: तो दोस्तों, ब्रेक के बाद SBS हिंदी के कार्यक्रम पर आपका बहुत बहुत स्वागत है, जहां आप जुड़े हुए हैं मेरे यानी भव्या पांडे के साथ। तो तीन समकालीन नाटकों की ये खास प्रस्तुति सिर्फ अपनी कहानियों के लिए ही नहीं, बल्कि भारत और पाकिस्तान से आए दो कलाकारों सोनल शंकर और अंशु आड्रेकर की साझेदारी के लिए भी विशेष है। ऐसे समय में जब दोनों देशों के बीच दूरियों की चर्चा होती है, क्या कला और रंगमंच संवाद जुड़ाव का एक नया पुल बन सकता है? आइए जानते हैं।
14: SBS हिंदी प्रोग्राम में आपका बहुत बहुत स्वागत है श्रोताओं, मैं हूं नताशा कॉल और आज मैं आपको ले चलूंगी थिएटर की दुनिया में। तो मेलबर्न में तीन प्रभावशाली समकालीन नाटक जो दर्शकों को एक अनोखे अनुभव से रूबरू कराएंगे मंच पर होने वाले हैं। लेकिन इस प्रस्तुति की खास बात सिर्फ इसकी कहानियां नहीं हैं, असल दिलचस्पी इस बात में है कि जहां आमतौर पर किसी भी नाटक में कलाकार, निर्माता और निर्देशक होते हैं, वहीं इस प्रोडक्शन में दो कलाकार पड़ोसी देशों से हैं। जी हाँ, सुनील शंकर पाकिस्तान से हैं और अंशु आड्रेकर भारत से हैं। तो ऐसे समय में जब अक्सर दोनों देशों के बीच सिर्फ दूरियों की बात होती है, क्या कला और रंगमंच इन सरहदों के बीच की दूरी को थोड़ा कम कर सकते हैं? क्या मंच पर साथ खड़ी ये साझेदारी एक नई उम्मीद की कहानी कहती है? आइए सुनते हैं इसी पर आधारित ये खास अंश। आपको बता दें, इस प्रस्तुति का नाम है ट्रिपल बिल, जिसमें तीन कहानियां प्रस्तुत की जाएंगी और ये अंश हम आपको दो भागों में सुनाएंगे। ये है इसका पहला भाग। सुनील, सबसे पहले आपसे शुरू करना चाहती हूँ। आप पाकिस्तान से हैं, लेकिन क्या आपके पास कोई भारत की यादें हैं जो आज आप हमसे शेयर करना चाहते हैं?
15: इट्स सच इंटरेस्टिंग थिंग, मैं बेसिकली राजस्थान नागौर से हूँ।
4: وہاں کے قریب ایک گاؤں ہیں جائل کے نام سے, وہاں سے ہم لوگ, مائی دادا کیم ٹو پاکستان ان 1950s. سو میں انڈیا صرف ایک دفعہ گیا ہوں اپنی پوری لائف ہسٹری میں, وہ بھی میں جب پلے لے کر گیا تھا منٹوراما این ایس ڈی اور کلکتہ میں ہم نے پرفارمنس کی تھی. سو میری میموری صرف 3 دن کی ہے انڈیا کی, اینڈ دے آر بیوٹیفل میموریز. اس کے علاوہ میرے بہت انٹریکشنز رہے ہیں, جتنے بھی انڈین آرٹسٹس ہیں, تھیٹر پریکٹیشنرز ہیں, ان کے ساتھ کام کرتے رہے ہیں, وہ پاکستان آئے, ہم نے ان کے ساتھ کام کیا. تو میری وہ 3 دن, آئی مین اٹس لائک آئی لیوڈ مائی لائف.
14: انجو, آپ بھارت سے ہیں تو کیا آپ کے پاس کوئی پاکستان کی ایسی یادیں ہیں جو آپ ہم سے آج ساجھا کرنا چاہتی ہیں؟ کیا آپ کبھی پاکستان گئی ہیں؟
7: دیکھیے, میں پاکستان کبھی گئی تو نہیں ہوں
13: جی,
7: بٹ میرے بہت سارے دوست رہے ہیں پاکستان سے, جو مطلب بحرین میں رہ کے میں 7-8 سال میں کافی دوست بنے ہیں میرے ساتھ. میرے کو جو کیوریوسٹی تھی وہ سب میں نے بات کری ان سے, اینڈ کیوریوسٹی یہ تھی کہ میرے جو ڈیڈ کے سائڈ کے لوگ ہیں وہ ملتان کے ہیں.
13: اچھا,
7: تو میری جو دادی ہیں ان کی جو پنجابی تھی وہ کافی ملتانی ورڈز وہ کافی یوز کرتے تھے. شی ہیڈ اے ویری ڈفرنٹ ایکسنٹ کمپیئر ٹو دی ادر پنجابیز. سو اینڈ دین شی یوز ٹو ٹاک اباؤٹ سرٹن تھنگس جو میرے میموری میں تھا, تو میں تھوڑا اس سے ریلیٹ کر پاتی تھی جو وہ بات کرتے تھے.
14: تو آپ دونوں مل کر ایک یہاں پر ایک پلے پروڈیوس کر رہے ہیں, ہمیں اس کے بارے میں بتائیں, آپ دونوں کیسے جڑے اور یہ پلے کیا ہے, اس کے بارے میں ہمیں تھوڑا سا بتائیں.
4: کیسے جڑے تو میں خیال انشو آپ بتائیے.
7: سو سنیل جو ہیں وہ آئی تھنک 3 years or 4 years بیک ہی ڈڈ ہز فرسٹ پلے, ہی ڈائریکٹڈ اینڈ ہی ایکٹڈ, اینڈ ہے نا چپ کر کے ایک پلے تھا
13: جی,
7: اینڈ وچ یو نو میں اینڈ بیکاز آئی لو تھیئٹر اینڈ آئی لو دیز شوز, ہے نا, تو میں نے دیکھا اسے, دس لکس ویری ڈفرنٹ دین نارملی جو میں نے دیکھے ہیں کوئی, میں نے
13: ملبرن میں جی,
7: بیکاز گنے چنے کمیونٹیز ہیں جو ہو ڈو دا پلے, اینڈ آئی سیڈ دس ون لکس ویری ڈفرنٹ, سو آئی گاٹ انٹریگڈ, دیٹس ون. اینڈ وین آئی ٹرائی ٹو بک دا ٹکٹس, یہ میرے لیے نیا تھا, آئی مائٹ بی ساؤنڈنگ اے لٹل آڈ, بٹ وہ جنرل ٹکٹ تھی, دیر واز نو نمبرز دیر, سو آئی گاٹ کنفیوزڈ. سو وہاں پہ ایک نمبر مینشن تھا وچ بلانگ ٹو ہیم, اینڈ آئی گیو ہم اے کال, آئی سیڈ واٹس ہیپننگ, لائک آئی ایم ناٹ ایبل ٹو بک دا ٹکٹس, سو نو یو جسٹ بک دا ٹکٹس اینڈ یو کین سیٹ اینی ویئر. سو آئی سیڈ سو, اینڈ دین وی اسٹارٹڈ دس کانورزیشن اباؤٹ, اینڈ ہی سیڈ آئی ایم ریسنٹلی مووڈ ان, اینڈ ہی گیو می اے بٹ آف اے بیک گراؤنڈ کہ کیا کرتے ہیں پاکستان میں, کیا ان کی یو نو ایکسپیرئنس رہا ہے, کیا ان کی پڑھائی رہی ہے. تو آئی تھنک ہم لوگ ایٹ دی اینڈ آف دا ٹاپک ہم لوگ یہ بول رہے تھے کہ کسی دن کریں گے کام, بس وہ ایک رہ گیا تھا. اس کے بعد وی میٹ تھرو اندر فرینڈ جو میرے وہ رائٹر ہیں, وہ بھی انڈیا سے ہیں بٹ وہ ان کو جانتے ہیں, سو ہی کائنڈ آف گاٹ از اپ بیک اگین کہ یو نو وی نو سنیل, اینڈ آئی نو سنیل, تو ہم لوگ پھر بات کیے واپس, اینڈ دیٹس آئی تھنک جنوری میں وی ڈیسائڈیڈ کہ یار کچھ کرتے ہیں, سیز وائی ڈونٹ وی ڈو ورک شاپ کیوں نہیں کرتے ساتھ میں, ایسا ہاں ہاں وہ بھی کریں گے. پھر انہوں نے کچھ اسٹوریز ایکسچینج کی وچ آئی فاؤنڈ اٹ ویری انٹرسٹنگ, وچ آر دا جو اسٹوریز ہم لوگ ابھی کر رہے ہیں
13: جی,
7: وہ ہیں, اینڈ آئی تھاٹ کہ بہت ہی انٹرسٹنگ اسٹوریز ہیں اور میں نے کبھی یہاں پہ پرفارم ہوتے ہوئے نہیں دیکھے, اسپیشلی فرام اے ساؤتھ ایشین بیک گراؤنڈ سے مطلب, تو ایسے تو نہیں کرنا چاہیے, تو دیٹس وین دا ہول
13: پروجیکٹ
7: جو ابھی ہو رہی ہے
13: پروڈکشن. تو سنیل, اس کے بارے میں ہمیں بتائیں یہ ہے کیا اور اس میں کس طرح سے آپ اس کو پریزنٹ کرنے والے ہیں؟
4: تین اسٹوریز, تین پلیز ہیں, تین کہانیاں ہیں ریٹن بائی بی گول, بیڈ روم کانورزیشن, اور دو کھیل فواد خان نے لکھے ہیں, ایک جس کا پہلے کا نام ہے ڈریمس آف ایٹیکا اینڈ دوسرا ہے ان اینڈ آؤٹ, دونوں انگلش میں ہیں, فواد خان نے انگلش میں لکھے ہیں, لیکن کھیل تھوڑی سی فواد جو لکھتے ہیں وہ اپنی میں یہ نہیں کہوں گا کہ اپنی زندگی سے انسپائرڈ ہو کے, بٹ کچھ ان کے اپنے ذاتی ایلیمنٹس ہیں جو وہ کچھ خود باتیں کرنا چاہتے ہیں, اور ایز اے رائٹر ہی از ویری پرو ایکٹیو ان پروموٹنگ ہز اون کلچر, اینڈ سیم ایز می ایز این ایکٹر ایز این ڈائریکٹر, آئی وانٹ ٹو پورٹری اسپیشلی وہ کلچر جو 1947 سے پہلے کا ہے. मैं उस जैसे एक और खेल भी है जो हम मैं डिस्कस कर रहा हूँ, मैं काफ़ी मोटिवेट करता हूँ अंशु को करने के लिए बेताली, वो भी बाद में बात करेंगे। तो खैर इस खेल में इट्स ये तीनों खेल जो हैं रिलेशनशिप्स के ऊपर बेस करते हैं। जैसे कि ड्रीम्स ऑफ एटिका है वो एक कपल की कहानी है, बाजों का दो कपल आपस में बात करते हैं, बस सिर्फ बातें करते रहते हैं लेकिन समझ में नहीं आती क्या है। तो उसमें एक होम कमिंग का आंसर है। होम कमिंग का मतलब है कि आप अपने घर को याद कर रहे हैं, आप अपने मुल्क में नहीं हैं। थोड़ा सा एब्सर्ड कॉमेडी है जो कि थोड़ा सा इवेंचुअली ट्रेजिक भी होती है और डार्क भी हो जाती है एक टाइम पे, जिसके बारे में कह रहा था ना कि थोड़ा सा लोग फील करेंगे कि आज इतना डार्क

0: Sissi.
1: Welcome to the third season.

SBS South Asian.

Jay.

natural

drop the bait.